0: Stadium in Inglewood tonight. In other round of 32 matches, Portugal will clash with Croatia in Toronto, while Switzerland will take on Algeria in Vancouver tomorrow morning. Earlier, Belgium advanced to the round of 16, beating Senegal 3-2 this morning. Co-hosts US also progressed to the round of 16, beating Bosnia and Herzegovina 2-0. And now, before we end the bulletin, the headlines once again. Prime Minister Narendra Modi says India's speed and Japan's expertise will work as driving force for global growth, holds talks with Japanese counterpart Sanae Takaichi in New Delhi. India and Japan announce energy partnership to strengthen strategic oil reserves and maritime transport resilience. Government to expand oil refining capacity to 300 million metric tons per annum in next 1 year amid West Asia crisis. Center launches Air Suvidha 2.0 portal for Ebola health screening at entry points of international airports across the country. IMD issues red alert for heavy rainfall in parts of western and central India for next 2 to 3 days. And in FIFA World Cup, Spain to take on Austria in round of 32 match in Los Angeles tonight. That is all in the news at 9. Good night.
1: आदाब, ये आकाशवाणी है खबरों के साथ, मैं आसिया मेमुना। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने कहा है कि भारत की रफ्तार और जापान की महारत आलमी तरक्की के लिए कलीदी मुहर्रिक साबित होंगी। उन्होंने नई दिल्ली में जापान की अपनी हममनसब के साथ बातचीत की। भारत और जापान ने स्ट्रेटेजिक तेल ज़खायर और समुद्री नकलो हमल के निज़ाम को ज्यादा महफूज और मुस्तहकम बनाने के लिए तवानाई साझेदारी का ऐलान किया है। हुकूमत मगरबी एशिया बहरान के तनाजुर में अगले एक साल के दौरान मुल्क में सालाना तेल साफ करने की सलाहियत को 300 मिलियन मेट्रिक टन तक तौसी देगी। मरकज ने मुल्क के तमाम बैन अवी हवाई अड्डों पर इबोला की जांच के लिए एयर सुविधा 2.0 पोर्टल का आगाज किया है। भारतीय मौसमियात महकमे ने मुल्क के मगरबी और वसी इलाकों में अगले 2 से 3 दिन के दौरान शदीद बारिश के लिए रेड अलर्ट जारी किया है। और फीफा वर्ल्ड कप में आज रात लॉस एंजलिस में राउंड ऑफ 32 के मैच में स्पेन का मुकाबला ऑस्ट्रिया से होगा। अब खबरें तफसील से। वज़ीर आज़म नरेंद्र मोदी ने कहा है कि भारत और जापान के ताल्लुकात हकीकी तौर पर बहुत खास हैं और इक्तिसादी शराकतदारी की कामयाबी की बहुत सी शानदार मिसालें मौजूद हैं। आज शाम नई दिल्ली में भारत जापान मुश्तरका इक्तिसादी फोरम से खिताब करते हुए जनाब मोदी ने कहा कि जब जापान की महारत और सरमायाकारी भारत की रफ्तार और पैमाने के साथ यकजा होती है तो पूरी दुनिया को उससे फायदा होता है। उन्होंने कहा कि आज दोनों फरीकों ने शराकतदारी को और ज्यादा गहरा और मजबूत करने का फैसला किया है। वजीर आजम ने कहा कि भारत और जापान ने इक्तिसादी तहफ्फुज, मस्नूई जहानत, दिफा और सेहत जैसे बहुत से शोबों में आज समझौते किए हैं जो इस शराकतदारी को मुस्तकबिल के लिए और लामहदूद बनाएंगे।
2: भारत जापान संबंध वाकई बहुत स्पेशल है। हमारी इकोनॉमिक पार्टनरशिप की सफलता के कई उज्जवल उदाहरण है। अभी अभी हमने हरियाणा के खरखोदा में मारुति सुजुकी के नए प्लांट का उद्घाटन किया। जब जापान की एक्सपर्टीज और इन्वेस्टमेंट भारत के स्पीड और स्केल के साथ जुड़ती है तो पूरी दुनिया को फायदा होता है।
1: जापान की वजीर आजम सनाई तकाईची ने अपने खिताब में कहा कि तावुन के बहुत से शोबों के माबेन तवानाई का तहफ्फुज इंतहाई अहम शोबों में से एक है। उन्होंने कहा कि हालिया G7 चोटी कॉन्फ्रेंस में उन्होंने तवानाई के तहफ्फुज को मुस्तहकम करने के लिए 3 तजावीज पेश की थीं ताकि पैदावारी और सारिफीन मुल्कों के दरमियान आजाद और शफाफ तवानाई की तिजारत करने, तवानाई के जामे जखीरे का ऐलान करने और तावुन को फरोग देने को यकीनी बनाया जा सके। मोहतरमा तकाईची ने कहा कि पावर एशिया इनिशिएटिव इस नजरिए को ठोस कार्रवाई में बदलने के लिए काम कर रहा है। इस मौके पर दोनों वज़राए आज़म ने हरियाणा के शहर खारखोदा में मारुति सुजुकी की गाड़ी तैयार करने की चौथी फैक्ट्री का मुश्तरका तौर पर इफ्तिताह किया। اس سے قبل بھارت اور جاپان نے آج مختلف شعبوں میں سمجھوتوں کا تبادلہ کیا، ان میں اقتصادی اور توانائی کا تحفظ، ادویہ اور مصنوعی ذہانت کے شعبے شامل ہیں۔ وزیر اعظم نریندر مودی نے آج تیسرے پہر نئی دلی میں اپنی جاپانی ہم منصب سنائی تکائشی کے ساتھ سالانہ چوٹی کانفرنس سطح کی بات چیت کی۔ یہ چوٹی کانفرنس باہمی تعلقات کے مکمل شعبوں کا احاطہ کرنے اور انہیں دوام بخشنے کی غرض سے دونوں ملکوں کے لیے موقع فراہم کرنے کے ساتھ ساتھ باہمی مفاد کے علاقائی اور عالمی معاملات پر نظریات کا تبادلہ کرنے کا موقع بھی فراہم کرتی ہے۔ بات چیت کے بعد مشترکہ پریس کانفرنس سے خطاب کرتے ہوئے وزیر اعظم مودی نے کہا کہ آج کے دور میں بھروسہ سب سے بڑا اثاثہ ہے اور بھارت اور جاپان کی باہمی شراکت داری وقت کی کسوٹی پر کھری اتری ہے۔ انہوں نے اجاگر کیا کہ بھارت اور جاپان آج دنیا کی سب سے بڑی معیشتوں میں شامل ہیں اور ایک آزاد اور کھلا بھارت بحر الکاہل دونوں ممالک کے لیے ایک مشترکہ ترجیح ہے۔
2: آج بھارت اور جاپان دونوں ہی وشو کی سب سے بڑی اکانومیز میں سے ہیں۔ ایک فری پراسپرس اور رولز بیسڈ انڈو پیسیفک ہماری ساجھا پراتھمکتا ہے۔ شیتر کی سب سے بڑی ڈیموکریٹک اور مارکیٹ اکانومیز کے روپ میں آج ہم نے کئی مہتوپورن پہل کی ہیں۔ ان سے ہم مل کر پورے چھیتر میں شانتی، استھرتا اور پرگتی کا مارگ پرشست کریں گے۔
1: آج شام نئی دلی میں میڈیا کو تفصیلات بتاتے ہوئے خارجہ سیکرٹری وکرم مصری نے کہا کہ دونوں لیڈروں نے اس بات کو تسلیم کیا کہ یہ تعلق اعتماد پر مبنی ہے اور آج کی مصروفیات کے دوران اعتماد نمایاں طور پر دیکھا جا سکتا تھا۔ انہوں نے کہا کہ آج کی مصروفیات میں توانائی کے تحفظ اور اقتصادی تحفظ سمیت شعبوں میں اچھے نتائج حاصل ہوئے ہیں۔ آج بھارت اور جاپان نے خام تیل کی جامع ذخیرہ اندوزی، پیٹرولیم ریزرو کے طریقہ کار اور سمندری توانائی کی نقل و حرکت کے اقداری سلسلے سے متعلق تعاون کو اور گہرا کرنے سے اتفاق کیا۔ وزیر اعظم نریندر مودی اور ان کی جاپانی ہم منصب سنائی تکائچی کے درمیان آج تیسرے پہر نئی دلی میں سالانہ سربراہ سطح کی بات چیت کے بعد اس اتفاق کا اعلان کیا گیا۔ دورے کے نتائج سے متعلق تفصیلات فراہم کرتے ہوئے خارجہ سیکرٹری وکرم مصری نے کہا کہ دونوں لیڈروں کے درمیان تبادلہ خیال میں توانائی کی لچک ایک کلیدی موضوع رہا۔ بھارت کی پیٹرولیم اور قدرتی گیس کی وزارت اور جاپان کی اقتصادی، تجارتی اور توانائی کی لچک سے متعلق صنعت کی وزارت کے ذریعے جاری ایک مشترکہ بیان کے مطابق فریقین نے موجودہ جغرافیائی اور سیاسی غیر یقینی کی صورتحال کے مابین توانائی کی لچک کو مستحکم کرنے کی غرض سے ایشیا میں ذمہ دار ملکوں اور توانائی استعمال کرنے والے بڑے ممالک کے طور پر کام کرنے کے مشترکہ ارادے کا اظہار کیا۔ توانائی کی نقل و حمل سے متعلق دونوں ممالک نے تیل اور گیس کے لیے لچکدار سمندری لاجسٹکس کی اہمیت پر زور دیا اور سمندری توانائی کی نقل و حمل کے جاری سلسلے میں مشترکہ سرمایہ کاری سمیت تعاون کے مواقع کی جستجو کرنے سے اتفاق کیا۔ کامرس اور صنعت کے مرکزی وزیر پیوش گوئل نے آج کہا کہ جاپان کے ساتھ بھارت کی جامع شراکت داری میں سرمایہ کاری ایک کلیدی عنصر کے طور پر ابھری ہے اور توقع ہے کہ باہمی تعلقات کو مزید استحکام ملے گا۔ ایک نجی ٹیلی ویژن چینل کے ذریعے منعقدہ شیپنگ دی ایشین سینچری سے متعلق بھارت جاپان جامع مذاکرات سے خطاب کرتے ہوئے جناب گوئل نے کہا کہ بھارت کی ہنرمند افرادی قوت کے لیے مواقع کھل رہے ہیں، جبکہ حکومت کی توجہ وزیر اعظم نریندر مودی کی قیادت میں سب کے لیے یکساں ترقی کو یقینی بنانے پر مرکوز ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ پیٹرولیم اور قدرتی گیس کے وزیر ہردیپ سنگھ پوری نے آج کہا کہ بھارت اپنی ریفائنری کی صلاحیت میں تیزی کے ساتھ توسیع کر رہا ہے۔ نئی دلی میں پریس کانفرنس سے خطاب کرتے ہوئے جناب پوری نے بتایا کہ اگلے 6 سے 12 مہینوں میں ملک کی ریفائنری کی صلاحیت سالانہ 300 ملین میٹرک ٹن ہو جائے گی۔ انہوں نے کہا کہ 10 سال کے وقفے کے بعد پہلی گرین فیلڈ ریفائنری قائم کی جا رہی ہے۔ مغربی ایشیا کے بحران کے دوران صورتحال سے نمٹنے کی بھارت کی کارروائی کے بارے میں جناب پوری मोदी ने कहा कि तवील अरसे तक हुकूमत ने पेट्रोलियम और डीजल की कीमतों को कंट्रोल किया है, नीज इन पर आयद महसूलात को कम किया है। उन्होंने कहा कि हुकूमत शहरियों के मफाद को हमेशा तरजीह देती है और उन पर तवज्जो मरकूज रखती है। वजीर मौसूफ ने कहा कि पिछले 4 साल में पेट्रोल की कीमत में सिर्फ 5.58% का इजाफा हुआ, जबकि डीजल की कीमतों में ये इजाफा 6.23% रहा। सारिफिन के लिए तेल की कीमत में कोई इजाफा नहीं हुआ और हुकूमत के मालियाती निजाम ने खाम तेल की कीमतों में इजाफे को बर्दाश्त किया है। शहरी हवाबाजी की वजारत ने आज मुल्क भर के बैन अलाक्वामी हवाई अड्डों पर इबोला की जांच के लिए एयर सुविधा 2.0 पोर्टल का आगाज किया। ये जदीद डिजिटल प्लेटफॉर्म सेहत खिदमात के डायरेक्टोरेट जनरल DGHS और दिल्ली इंटरनेशनल एयरपोर्ट लिमिटेड DIAL के इश्तराक से तैयार किया गया है। इसका मकसद सेहत, इमिग्रेशन और निगरानी करने वाले इदारों के दरमियान बरवक्त राब्ता कायम करके खतरे से दो चार मुसाफिरों की फौरी शिनाख्त करना और बैन अलाक्वामी मुसाफिरों की सेहत की निगरानी को मजीद मौसर बनाना है। एयर सुविधा 2.0 में मुकम्मल तौर पर कागज से मुबर्रा और बगैर जिस्मानी राब्ते के सेहत से मुतालिक खुद ऐलानिया निजाम मुतारिफ कराया गया है। नए निजाम के तहत बैन अलाक्वामी मुसाफिर अपनी आमद से 24 घंटे पहले ऑनलाइन तरीके से सेहत से मुतालिक खुद ऐलानिया फॉर्म जमा करा सकेंगे, जिससे इमिग्रेशन की कार्रवाई तेज होगी और हवाई अड्डों पर सेहत की जाँच भी आसान और मौसर तरीके से अंजाम दी जा सकेगी। अमला, अवामी शिकायत और पेंशन के मरकजी वजीर ममलकत डॉक्टर जितेंद्र सिंह ने कहा है कि मसनू जहानत अब सिर्फ एक मुतबादल नहीं रह गई है, बल्कि ये अच्छी हुक्मरानी का एक अहम सुतून है। उन्होंने दानिशमंदी के साथ AI के जिम्मेदाराना इस्तेमाल की अहमियत पर जोर दिया। आज से पहर जयपुर में 29वीं कौमी ई गवर्नेंस कॉन्फ्रेंस के इख्तितामी इजलास से खिताब करते हुए जनाब सिंह ने कहा कि विकसित भारत 2047 के विजन को हासिल करने के लिए इंतजामी सोच में बुनियादी तब्दीली की जरूरत है। जम्मू कश्मीर में श्री अमरनाथ जी यात्रा के लिए अकीदतमंदों का पहला जत्था सख्त हिफाजती इंतजाम के साथ जिला अनंतनाग के पहलगाम इलाके में वाके नुनवान और जिला गांधरबल के बालतल बेस कैंप से कैंप पहुंच गया है। जम्मू से पवित्र गुफा के दर्शन के लिए इस 57 रोजा यात्रा को लेफ्टिनेंट मनोज सिन्हा ने सुबह सवेरे झंडी दिखाकर रवाना किया। यात्रा का बाजाबता आगाज कल से होगा और ये 28 अगस्त को इख्तिताम पजीर होगी। पेश है एक रिपोर्ट।
3: भगवती नगर जम्मू के यात्री निवास से आज अलग सुबह रवाना हुआ श्री अमरनाथ जी यात्रियों का पहला काफिला सख्त सिक्योरिटी के बीच आज दोपहर वादी पहुंच गया। ये काफिला 4,822 यात्रियों पर मुश्तमिल है। इनमें 2,510 यात्री पहलगाम जबकि 2,312 यात्री बालतल के रास्ते कल सुबह पवित्र गुफा की तरफ रवाना होंगे। बेस कैंप पहुँचते ही इंतजामिया के अफसरान और मकामी लोगों ने यात्रियों का वालेहाना इस्तकबाल किया। यात्रा के ऐसे इनेकाद के लिए दोनों रास्तों पर सिक्योरिटी के माकूल इंतजाम किए गए हैं। यात्रा के पूरे रास्ते पर पुलिस, नीम फौजी दस्तों और फौज के इजाफी अहलकारों को तैनात किया गया है। इसके अलावा तिब्बी खदमात की फराहमी, मौसमी हालात की निगरानी की सहूलियात के अलावा हसास मकामात पर क्विक रेस्पॉन्स टीम्स को भी मामूर किया गया है। अलावा अजी यात्रा के रूट्स पर CCTV कैमरे और यात्रियों नीज गाड़ियों के लिए RFID ट्रैकिंग निजाम भी नस्ब किया गया है। उर्दू खबरों के लिए श्रीनगर से मैं इश्फाक शाह।
1: उत्तराखंड के पिथौरागढ़ जिले में लगातार हो रही बारिश के पेश नजर इंतजामिया ने आदि कैलाश ओम पर्वत यात्रा के लिए इनर लाइन परमिट जारी करने मंसूख कर दिए हैं, ताकि यात्रियों के तहफ्फुज को यकीनी बनाया जा सके। धारचूला के सब डिवीजनल मजिस्ट्रेट आशीष जोशी ने कहा कि इंतजामिया मौसम के हालात का जायजा लेकर परमिट फिर से जारी करने पर गौर करेगा। भारतीय महकमा मौसमियात IMD ने कहा है कि जुनूब मगरबी मानसून मजीद आगे बढ़ते हुए पूरी दिल्ली, गुजरात के मजीद इलाकों, उत्तर प्रदेश के बाकी हिस्सों, मध्य प्रदेश के बेशतर इलाकों, हरियाणा, पंजाब और राजस्थान के कुछ हिस्सों तक पहुंच गया है। मौसमियात के महकमे ने मुल्क के मगरबी और वसी इलाकों में अगले 2 से 3 दिन के दौरान शदीद बारिश के लिए रेड अलर्ट जारी किया है। इसी दौरान आंध्र प्रदेश, मगरबी बंगाल के गंगा के मैदानी इलाके, गुजरात, हरियाणा, चंडीगढ़, दिल्ली, जम्मू कश्मीर, लद्दाख, झारखंड, वस्ती महाराष्ट्र, पंजाब और राजस्थान में गरज चमक और तेज हवाओं के साथ बारिश की पेशगोई की गई है। IMD के मुताबिक अरुणाचल प्रदेश, आसाम और मेघालय में गर्म और हब्स वाला मौसम बरकरार रहने का इम्कान है। گجرات میں مانسون نے شدت اختیار کر لی ہے جس کی وجہ سے 109 تعلقہ میں تیز بارش ہو رہی ہے، خاص طور پر سوراشٹر اور جنوبی گجرات میں۔ جوناگڑھ ضلع کے منگرول میں آج ریاست بھر کی سب سے زیادہ 8 انچ تک کی بارش ریکارڈ کی گئی ہے۔ شدید بارش کی وجہ سے سوراشٹر اور جنوبی گجرات خطے کے نشیبی علاقوں میں جگہ جگہ پانی بھر گیا ہے۔ فیفا ورلڈ کپ میں آج رات انگلوڈ کے لاس اینجلس اسٹیڈیم میں راؤنڈ آف 32 کے ایک میچ میں اسپین کا مقابلہ آسٹریلیا سے ہوگا۔ راؤنڈ آف 32 کے دیگر میچوں میں ٹورنٹو میں پرتگال کا سامنا کروشیا سے ہوگا، جبکہ کل صبح وینکوور میں سوئٹزرلینڈ اور الجیریا آمنے سامنے ہوں گے۔ اس سے قبل آج صبح بیلجیم سینیگل کو 2-3 سے ہرا کر پری کوارٹر فائنل میں پہنچ گیا۔ آخر میں خاص خبریں ایک بار پھر۔ وزیر اعظم نریندر مودی نے کہا ہے کہ بھارت کی رفتار اور جاپان کی مہارت عالمی ترقی کے لیے کلیدی محرک ثابت ہوں گی۔ انہوں نے نئی دلی میں جاپان کی اپنی ہم منصب کے ساتھ بات چیت کی۔ بھارت اور جاپان نے اسٹریٹجک تیل ذخائر اور سمندری نقل و حمل کے نظام کو زیادہ محفوظ اور مستحکم بنانے کے لیے توانائی ساجیداری کا اعلان کیا ہے۔ حکومت مغربی ایشیا بحران کے تناظر میں اگلے ایک سال کے دوران ملک میں سالانہ تیل صاف کرنے کی صلاحیت کو 300 ملین میٹرک ٹن تک توسیع دے گی۔ مرکز نے ملک کے تمام بین الاقوامی ہوائی اڈوں پر ایبولا کی جانچ کے لیے ایئر سویدھا 2.0 پورٹل کا آغاز کیا ہے۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا۔